वबरकतुह। सलाम प्रोग्राम में कुरान के मोती के आज के हल्के में आप सबका खैर मकदम है। तलहा शफ़ुज़्ज़मान की जानिब से कबूल कीजिए सलाम व तहियात। आज गुफ्तगू होगी नुसरत, मदद और हिमायत के हवाले से। वाकया ये है कि नुसरत दीन का शरफ अल्लाह ताला अपने हर बंदे को नसीब नहीं फरमाता। हाँ, जो इस शरफ को कबूल करे वो खुद बुलंद हो गया और जिसने हाथ खींच लिया काफिला उसके बगैर भी आगे बढ़ता है। दीन इलाही किसी एक इंसान, किसी एक जमात या किसी एक नस्ल पर मौकूफ नहीं। अगर इंसान अपनी जिम्मेदारी छोड़ दे तो नुकसान दीन का नहीं इंसान का होता है। कुरानी रूह से हक इसलिए हक नहीं कि लोग उसके साथ खड़े हैं, हक इसलिए हक है कि वो अल्लाह की तरफ से है। अल्लाह ताला सूरह तौबा में फरमाता है, इल्ला तंसुरूहु फकद नसरहुल्लाह। अगर तुम नबी सल्लल्लाहु अलैहि वसल्लम की मदद न करो तो अल्लाह ने उनकी मदद कर दी है। ये सिर्फ माजी के किसी एक दौर से खिताब नहीं, ये हर जमाने के पैगाम है, हर उम्मत के लिए, हर दाई के लिए और हर उस दिल के लिए जो कभी ये सोच कर परेशान हो जाता है कि अगर हक के साथ ही कम हो गए तो क्या होगा, अगर आवाजें खामोश हो गईं तो क्या होगा। सबने कराम, ये आयत हमें हिजरत नबवी सल्लल्लाहु अलैहि वसल्लम के उस इंतहाई नाजुक मंजर की तरफ ले जाती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मक्के से निकले, दुश्मन ताकुब में हैं, इनामात का ऐलान हो चुका है, रास्ते खतरनाक हैं, गार महदूद और तंग हैं। ज़ाहिरी हिसाब से देखिए तो सूरत हाल मुहासरे की है। आसमान के हिसाब से यही सफ़र एक अजीम फतह की इब्तिदा है। न कोई बड़ी फौज, न रियासती ताकत, न ज़ाहिरी वसाइल की कसरत, फिर भी अल्लाह ताला फरमाता है कि मैंने अपने नबी की नुसरत की। समय कराम, अब नुसरत के कई मानी हो सकते हैं। नुसरत हमेशा बड़े लश्कर की सूरत में नहीं आती। कभी नुसरत ये होती है कि दुश्मन करीब हो मगर पहुंच न सके। कभी नुसरत ये होती है कि रास्ते बंद दिखाई दें मगर अल्लाह एक नया रास्ता खोल दे। हिजरत का मंजर जमीन की निगाह से खतरा था मगर आसमान की निगाह से वो थी फतह की तमहीद। सबने किराम, हम आमतौर पर समझते हैं कि नुसरत वो लम्हा है जब दुश्मन शिकस्त खाए, शहर फतह हो, परचम बुलंद हो। लेकिन कुरान हमें नुसरत का एक और जाविया दिखाता है। वो नुसरत उस वक्त शुरू हुई थी जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का दिल साबित रहा। नुसरत उस वक्त शुरू हुई जब ताकुब करने वालों की आवाज़ें करीब थीं मगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दिल में अल्लाह पर एतमाद उन आवाज़ों से ज़्यादा बुलंद था। और उसी लम्हे आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने साथी से फरमाया, ला तहज़न इन्नल्लाह मअना, गम न करो बेशक अल्लाह हमारे साथ है। कितनी कौमें मैदान में उतरने से पहले अपने दिलों में शिकस्त खा जाती हैं और कितने ही छोटे ग्रोह ज़ाहिरी किल्लत के बावजूद इसलिए खड़े रहते हैं कि उनका रिश्ता अल्लाह के साथ मजबूत होता है। अब सवाल ये है कि हम आज के इस दौर में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नुसरत कैसे करें। क्या नुसरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सिर्फ एक नारा है, सिर्फ किसी खास मौसम में बुलंद होने वाली आवाज़ है? नहीं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नुसरत सबसे पहले आपकी इत्तबा में है। जब हम सच बोलते हैं तो आपकी नुसरत करते हैं, जब अमानत अदा करते हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम के पैगाम की सच्चाई दुनिया के सामने रखते हैं, जब हम अपने घरों में नबवी अखलाक लाते हैं, बाजारों में दियानत, ताल्लुकात में रहमत, मामलात में अदल, तो ये भी नुसरत रसूल सल्लल्लाहु अलैहि वसल्लम है। नुसरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का एक और पहलू ये भी है कि अदल की नुसरत। नबी सल्लल्लाहु अलैहि वसल्लम ऐसी शरीयत लेकर आए जो जुल्म के मुकाबल अदल, खियानत के मुकाबल अमानत, नफरत के मुकाबल रहमत और फसाद के मुकाबल इस्लाह का पैगाम देती है। लिहाजा जो शख्स रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत का दावा करे मगर जुल्म का रवैया इख्तियार करे, फसाद को बढ़ाए, लोगों के हुकूक पामाल करे, वो अपनी ही बात की रूह से दूर हो जाता है। गोया मोहब्बत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये जज्बात के साथ साथ एक अखलाकी जिम्मेदारी भी है।
ویسے اللہ کی نصرت کا وعدہ ایک ربانی سنت ہے, جیسا کہ اس آیت کے آخر میں بھی ہے. یہ دراصل بہت ایک امید افزا پہلو ہے. اگرچہ آیت کا اصل سیاق رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں ہے, لیکن اس میں ہمیں ایک عمومی حقیقت بھی دکھائی دیتی ہے, جو اللہ کے ساتھ سچا ہو اللہ اسے بے سہارا نہیں چھوڑتا. جو فتنوں کے دور میں ثابت قدم رہے اس کے لیے اللہ کی حفاظت کے دروازے کھل جاتے ہیں. ہاں, کبھی نصرت سے پہلے آزمائش آتی ہے, کبھی رات طویل ہوتی ہے, کبھی راستہ سمجھ میں نہیں آتا, کبھی ظاہری نتائج دیر سے ظاہر ہوتے ہیں, لیکن مومن جانتا ہے تاخیر ترک نہیں ہوتی اور تاریکی اس بات کی دلیل نہیں کہ صبح نہیں آئے گی. جس رب نے غار میں اپنے نبی صلی اللہ علیہ وسلم کی حفاظت کی, اس کے لیے کسی حالت کو بدلنا مشکل نہیں. تو آج اس آیت سے اپنے دل کے لیے یہی موتی لے جائیے, اللہ تنصروہ فقد نصرہ اللہ, کہ نصرت کا وعدہ اللہ کا ہے اور نصرت کا شرف ہمارے لیے ہے. ہمیں یہ فیصلہ کرنا ہے کہ ہم اس قافلے میں شامل ہوتے ہیں یا خود کو اس سعادت سے محروم کر دیتے ہیں. سامعین کرام, پروگرام کے اس مرحلے میں اب ہم اس آیت سے منتقل ہوں گے ایک دوسری سورت کی طرف. یہ سورت صرف تین آیات پر مشتمل ہے. ارشاد خداوندی ہے, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. اذا جاء نصر اللہ والفتح ورأيت الناس يدخلون في دین اللہ افواجا فسبح بحمد ربك واستغفره انه كان توابا. تو سامعین کرام, اس صورت میں فتح کی بات بھی آ گئی, دعوت کا کمال بھی, رسالت کے اختتام کی طرف ایک لطیف اشارہ بھی ہے, اور کامیابی کے بعد مومن کا رویہ بھی. اس صورت کے کئی نام ملتے ہیں, اسے سورہ نصر کہا جاتا ہے. بعض روایت اور کتب میں اسے اذا جاء نصر اللہ والفتح کے ابتدائی الفاظ سے بھی یاد کیا گیا, اور بعض اہل علم نے اسے سورۃ التودیع یعنی الوداع کی صورت بھی کہا ہے, کیونکہ اس میں رسول اللہ صلی اللہ علیہ وسلم کی حیات مبارکہ کے اختتامی مرحلے کی طرف ایک نہایت لطیف اشارہ پایا جاتا ہے. یہ مدنی سورت ہے اور اہل علم کے ہاں سے قرآن کریم کی آخری نازل ہونے والی مکمل سورتوں میں شمار کیا جاتا ہے. بعض آثار میں ابن عباس رضی اللہ عنہما سے یہ بھی منقول ہے کہ یہ آخری مکمل سورت تھی جو نازل ہوئی. اس کے نزول کے وقت کے میں اہل علم کی آرا میں کچھ تفصیل ہے, بعض اسے فتح مکہ کے بعد اور بعض اس کے قریب کے زمانے اڑتے ہیں, لیکن یہ مجموعی طور پر نبوی زندگی کے آخری مرحلے کی صورت ہے. اور یہی بات ہمیں عمر رضی اللہ عنہ اور ابن عباس رضی اللہ عنہما کے ایک معروف واقعے میں بہت خوبصورتی سے سمجھ آتی ہے, کہ عمر رضی اللہ تعالی عنہ اپنے مشورے کی مجلس میں جلیل القدر مہاجرین و انصار کے ساتھ ہے نوجوان ابن عباس رضی اللہ عنہما کو بھی بٹھاتے تھے. بعض بزرگ صحابہ کے دل میں سوال پیدا ہوا کہ ہمارے بھی اس عمر کے بچے ہیں, پھر ابن عباس کو اس مجلس میں خصوصی جگہ کیوں دی جاتی ہے؟ عمر رضی اللہ عنہ نے ایک دن سے سورہ نصر کے بارے میں پوچھا, اذا جاء نصر اللہ والفتح, تم اس سورت سے کیا سمجھتے ہو؟ کچھ صحابہ نے فرمایا کہ اللہ تعالیٰ اپنے نبی صلی اللہ علیہ وسلم کو خبر دے رہے ہیں کہ جب اللہ کی مدد اور فتح آ جائے اور لوگ فوج در فوج اسلام میں داخل ہوں, تو اپنے رب کی حمد کے ساتھ تسبیح کرو اور اس سے مغفرت مانگو. یہ معنی بالکل درست تھا, لیکن پھر عمر رضی اللہ عنہ نے نوجوان ابن عباس رضی اللہ عنہ سے پوچھا, آپ کیا سمجھتے ہیں؟ انہوں نے عرض کیا, یہ رسول اللہ صلی اللہ علیہ وسلم کے اجل کی علامت ہے, جس سے اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو آگاہ فرمایا. عمر رضی اللہ عنہ نے فرمایا, میں بھی اس سے وہی سمجھتا ہوں جو تم سمجھتے ہو. یہاں ابن عباس رضی اللہ عنہما کی قرآنی بصیرت سامنے آتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے لیے دعا فرمائی تھی, اللہم فقہ فی الدین وعلمہ التاویل, اے اللہ اسے دین کی سمجھ اور تاویل کا علم عطا فرما. سامعین کرام, یہاں ابن عباس ان آیات کے ظاہر سے آگے بڑھ کر ان کی گہرائی میں اتر گئے تھے, اسی وجہ سے انہوں نے آیت کی تفسیر کی. سورت میں یہ نہیں کہا گیا کہ آپ کی وفات قریب ہے, اجل کا لفظ نہیں آیا, لیکن پیغام یہ تھا کہ مشن مکمل ہونے کے قریب ہے. وہ وعدہ جس کے لیے برسوں محنت ہوئی اب پورا ہو چکا ہے. فتح آ چکی, مکہ فتح ہو گیا, عرب کے قبائل جوق در جوق اسلام میں داخل ہو رہے ہیں.

0: ही लोग जिन्होंने सताया था वही मक्का जहां कत्ल की साजिशें हुई आज अब फातह बनकर वापस आ रहे हैं। अगर दुनिया के कोई आम फातह होता तो शायद सर बुलंद होता, इंतकाम की जबान होती, मुखालिफीन के लिए सजाओं के फहरिस्त बनती। मगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कैसे दाखिल हुए? सर झुकाए हुए, मुतवाज़े, खुशू के साथ, अल्लाह के सामने इंकिसार के साथ है। आप सल्लल्लाहु अलैहि वसल्लम के सर पर खूद था मगर दिल में फतह का गुरूर नहीं था, क्योंकि आप जानते थे कि मेरी फतह नहीं अल्लाह की नुसरत है। यही कुरान ने कहा, इन्नल्लज़ी फ़रज़ अलैकल कुरआन लराद्दुका इला माद, जिस अल्लाह ने आप पर कुरान फर्ज किया वह आपको लौटाने वाला है। कल मक्का से निकलते वक्त जाहिरी तौर पर एक मुहाजिर थे, आज मक्का में दाखिल होते वक्त फातह हैं, लेकिन दोनों हालतों में शनाख्त एक ही है, अब्दुल्लाह व रसूलु। न महरूमी ने आपको तोड़ा न फतह ने आपको बदल दिया। रिवायत में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने गुस्ल फरमाया और चार रकात नमाज अदा की। अहले इल्म ने इसे सलातुल दुहा, सलातुल फतह या शुक्र के माने से ताबीर किया, यानी शहर फतह हुआ और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सजदे में गए। यही ईमान की फतह, बाहर मक्का फतह हुआ, अंदर नफ्स अल्लाह के सामने और ज्यादा झुक गया। ये फतह किसी कबीले की नहीं थी, न ये बनू हाशिम की फतह थी, न अरब कौमियत की, न किसी खानदान की, ये नसरुल्लाह था। और यही वो बारिक मकाम है जहाँ इंसान का दीन कभी दुनिया में घुल मिल जाता है। दीन के नाम पर जाती मफाद, दावत के नाम पर शोहरत, जिहाद के नाम पर इख्तदार, खिदमत के नाम पर मकाम, और फिर असल मकसद कहीं पीछे रह जाता है। सूरह नसर मोमिन से कहती है कि फतह को भी इबादत बनाओ, मिल्कियत नहीं। अरब सामने कराम, प्रोग्राम के अख्तितामी मरहले में गुफ्तगू को समेटते हुए एक आखिरी और नहायत बुनियादी सवाल की तरफ आते हैं, वो है कि अल्लाह की नुसरत आखिर किन लोगों के लिए है। कुरान कहता है, वला यंसुरन्नल्लाहु मन यंसुरु, अल्लाह जरूर उसकी मदद करेगा जो उसके दीन की मदद करे। फौरन सवाल पैदा होता है कि अल्लाह के दीन की मदद करने वाले लोग कौन है। कुरान खुद उनकी पहचान बताता है, الذين مكناهم في الارض اقاموا الصلاه واتوا الزكاه وامروا بالمعروف ونهوا عن المنكر ولوكي اگر ہم انہیں زمین میں اقتدار دیں تو نماز قائم کریں زکات ادا کریں نیکی کا حکم دیں اور برائی سے روکیں۔ اور کیجئے یہاں فرمایا ام مكناهم، یعنی اگر ہم انہیں اقتدار دیں، یعنی اللہ کی نصرت کا وعدہ صرف اس بات سے وابستہ نہیں کہ انسان آج کیا نعرہ لگا رہا ہے، بلکہ اللہ یہ بھی جانتا ہے کہ اگر کل اسے طاقت مل گئی تو وہ اس طاقت کے ساتھ کیا کرے گا۔ کبھی انسان سمجھتا ہے کہ اس کا غصہ مکمل طور پر اللہ کے لیے ہے، لیکن اگر دل کے اندر جھانکے تو پتہ چلتا ہے کہ اس میں کچھ حصہ اللہ کے لیے ہے، کچھ اپنے نفس کے لیے، کچھ خاندان کے لیے، کچھ جماعت کے لیے، کچھ ذاتی انتظام کے لیے۔ سمجھنے کے لیے انسان مظلوم بھی ہو سکتا ہے، لیکن مظلوم ہونا اسے ہر رد عمل میں حق پر نہیں کر دیتا۔ انبیاء علیہ السلام میں سے بعض قتل کیے گئے، صحابہ اکرام رضی اللہ عنہ اجمعین میں سے کتنے شہید ہوئے، لیکن دین نے ان کے مصائب کو انتقام، قبائلی خون ریزی اور نفسانی غصے کی اجازت نہیں بنا دیا۔ تو جو لوگ اللہ کی نصرت کے مستحق ہیں وہ ہیں کہ اگر انہیں اقتدار ملے تو ان کی طاقت عبادت، عدل اور اصلاح میں تبدیل ہو جائے، انتقام میں نہیں۔ اب دوبارہ سورہ نصر کے الفاظ کی طرف آئیے، اذا جاء نصر اللہ والفتح۔ ہم پہلے یہ سمجھ چکے ہیں کہ لفظ نصر اپنے اندر بہت وسیع معنی رکھتا ہے۔ نصرت ہجرت میں بھی ہو سکتی ہے، ثبات میں بھی، حجت میں بھی، حق پر قائم رہنے میں بھی، لیکن جب اس کے بعد فرمایا والفتح تو معنی وزید واضح ہو گیا۔ اہل تفسیر کی ایک بڑی جماعت نے یہاں بنیادی طور پر فتح مکہ مراد لی، جبکہ بعض نے دوسرے فتوحات کا بھی ذکر کیا ہے۔ یہ وہ فتح تھی جس کا اہل ایمان انتظار کر رہے تھے، جس کے مقدمات پہلے تیار ہوئے، جس کی بشارت قرآن نے پہلے بھی دی، انا فتحنا لک فتحا مبینا۔ اللہ تعالیٰ ہمیں ایسی نصرت عطا فرما جس کے بعد غرور نہ آئے، ایسی قوت دے جس کے بعد ظلم نہ ہو، ایسا علم جس کے بعد تکبر نہ ہو، اور ایسی کامیابی عطا فرمائے جو ہمیں اپنے رب سے اور بھی زیادہ قریب کر دے، آمین یا رب العالمین۔ پروگرام پلس آف دی قرآن کے آج کے حلقے سے تکنے کی معاون ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت، مع السلامہ۔
1: Qatar's most heard radio station, FM 107. FM 107. Dil Se Desi.

0: आई थिंक इट्स वेल यानी कि कुआं पानी बोतल तो पी लो इतनी अंग्रेजी क्यों ला रहे भाई खत्म हो जाएगी कल थर्सडे एक दिन के लिए और रखो
1: नहीं कल के लिए बहुत है मेरे पास
0: अच्छा कल के लिए अल्लाह रहम करे भाई अल्लाह रहम
2: कल हम लेकर आएंगे
0: एक मेरी बहुत थी अब इनकी बहुत हो गई लीजिए सब खत्म हो गई मेरे लिए शेर सुना रहे शेर सुना रहे इरशाद इरशाद
1: नहीं नहीं आप एक डायलॉग सुनाए मुगले आजम का
2: प्लीज आप डायलॉग सुनाइए प्लीज आज नहीं माने
1: प्लीज
0: डायलॉग याद भी
2: कौन सा था वो हमें जीने नहीं
1: आई स्पेशल वेटिंग यू लिसनिंग यू
0: शेखू चलिए साहब बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए शहजादा सलीम साहब अच्छी बातें अच्छे आदमी अच्छी पर्सनैलिटी अल्लाह ताला आपको खुश रखे इंशाल्लाह ताला कल मुलाकात जरूर करिएगा कल हम बड़ा हल्का फुल्का मामला रखने वाले हैं पूरे हफ्ते क्योंकि हम काफी बातचीत करते हैं तो कल हम जुमेरात में हमने सोचा है कि गेम वगैरह हम रखा करेंगे इंशाल्लाह आगे भी कोशिश करेंगे कल तो आपको मिलेगा ही मिलेगा तो कल जरूर तशरीफ लाइएगा बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए थैंक यू सो मच अल्लाह हाफिज क्या कहती नादिया एक सॉन्ग तो हो ही जाए घूम फिर के कम से कम नहीं अब वक्त नहीं रहा
2: नहीं तो आप खुद ही गा लीजिए
0: नहीं रहा भाई दोनों लाइन पे कॉल है और अगर ये लाइन अगर मैंने नहीं मारी मतलब ये नहीं उठाई तो भाई अब बात ही नहीं हो पाएगी ये मैसेज था अब लाइन पे जा रहे हैं हम हेलो
3: अस्सलाम
0: जी साहब कैसे हैं खैरियत बहुत बढ़िया आप बताइए कैसे हैं खैरियत से बिरयानी चार है आदमी कितने
3: आदमी एक मिल रहा है बात एक और मैं
0: अच्छा नहीं चारों में मुझे ही गिन रहे हैं खुद आज भूखे रहने वाले हैं
2: दो आदमी दो है
0: अच्छा
3: दो
2: दो बिरयानी दो कह रहे हैं दो दो
0: अच्छा चलिए ठीक है अच्छी बात है मेरे ख्याल में मुदस्सर भाई है हमारे साथ राइट कैसे है मुदस्सर भाई कहाँ है अभी माइजर में चलिए यार हर जगह अलग अलग देखिए माशाल्लाह
2: अच्छा,
0: पूरे दोहा से इस वक्त जाल फेंक रखे हैं हमने चारों तरफ FM 107 की खासियत है यार ये तो अल्हम्दुलिल्लाह और मोहब्बत है हमारे लिसनर्स की बाकी है छोटा मोटा तो मैं हूँ ही आपके साथ मौजूद
2: छोटा हटा दीजिए छोटा हटा दीजिए
0: मैं वो कह रहे हैं कुछ कह रहे हैं उनकी भी सुन लेते हैं मैडी भाई मुदस्सर भाई
3: मैं ये कह रहा हूँ कि टाइम शॉर्ट है यार जो आप लोग बोल रहे हैं ना कि टैलेंट और या मेहनत
2: हाँ जी
3: मैं ये कहना चाहता हूँ कि टैलेंट तो लाजमी इस जो वक्त चल रहा है ना इसके साथ लाजिम टैलेंट होना चाहिए जब टैलेंट के साथ मेहनत करोगे ना तो ज्यादा आगे जाता है
2: ये बात यही कंक्लूजन भी है टैलेंट के साथ मेहनत
3: टू हम मस्जिद बना रहे थे पाकिस्तान में तो वहाँ से हम कारीगर को लेके आए थे जो अल्लाह का जो नाम है वो शीशे पे लिखते थे ना छोटे छोटे पीस करते थे वो शीशे पे लिखते थे अल्लाह के नाम उसका जो आदमी था उसका जो ये पांच उंगलियां कट हो गई थी पांच तो मेरा अंकल उसके साथ बात करते थे वो उस टाइम बोल रहे थे तो जो आदमी जिस आदमी में टैलेंट होगा वो मेहनत करेगा वो आगे बढ़ेगा जिस आदमी में टैलेंट भी है वो मेहनत भी नहीं करता है तो टैलेंट का कोई फायदा नहीं होता है
2: सही कहा बहुत ही अच्छी बात कही कि टैलेंट होगा और अगर आप हार्ड वर्क करेंगे तो वो और निखरेगा क्योंकि हो सकता है आप टैलेंटेड हो आप बहुत अच्छा फुटबॉल खेलना चाहते हैं लेकिन वो जो बहुत ही टैलेंटेड फुटबॉलर्स हैं वो भी ट्रेनिंग और प्रैक्टिसेस करते हैं तो हार्ड वर्क चाहिए ही चाहिए ये इम्पोर्टेंट बात है बहुत ही अच्छी बात कही आपने बहुत ज़बरदस्त अल्लाह हाफिज थैंक यू जी थैंक यू सो मच
0: तो भाई ये थे मुदस्सर भाई हमारे साथ और बड़ी अच्छी अच्छी बातें सभी की मुझे नहीं लगता कि अब हम ब्रेक ले सकते हैं
2: तो
0: अब हम कॉल ही लेते हैं और कनेक्ट रहते हैं थोड़ी देर रह गई हमारी इजाज़त भी लेने का वक्त आ गया नादिया इस वक्त हमारे साथ जो जुड़ रहे हैं वो हैं हेलो अस्सलाम वालेकुम
4: वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु मंसूर से बहुत सलाम और आदाब
0: اہلین اہلین ہمارے پڑوس سے ہمارے علاقے سے کوئی تو آیا, سب واگرا میں بس رہے ہیں ماشاء اللہ جا جا کے.
2: جی نہیں الگ الگ جگہوں سے ہیں لوگ.
0: اچھا نہیں الگ الگ جگہ سے نہیں, مطلب یار پڑوسی آیا ذرا سمجھا کرو, دو پڑوسی ہو گئے
2: حق میں بات ہو,
0: ایک کبیر ہمارے ساتھ جڑا ہوا ہے, اب مدثر بھائی آ گئے. کیا بات ہے یار, ابھی مدثر بھائی ابھی گئے اور ابھی مدثر بھائی آئے, دیکھیے
2: اچھا
0: آپ کو گواہی دے رہے ہیں تاکہ آپ یقین مان لیں.
2: نہیں مجھے تو حیرت ہو رہی ہے آپ ان کے پڑوسی. اچھا
0: سنو یار سنو, کہیں یہ تو نہیں کہنا چاہ رہی ہے ایسے سر پہ ہاتھ, یہ نصیب کی بات ہے, ایسے پیٹ تو نہیں رہے تھے ماتا تو نہیں پیٹ رہے تھے, مطلب
2: کیا نصیب نکلا.
0: اوکے تو کیا کہتے ہیں مدثر بھائی آج کے موضوع کے حوالے سے؟
3: ٹائم سے بھی کم ہے سر بھائی, آپ کو پتہ ہے دو تین باتیں بھی میں نہیں کرنا چاہتا لیکن تھوڑا بہت بات کروں گا ٹاپک پر بھی. اور میرے خیال میں ٹیلنٹڈ اور ہارڈ ورک دونوں ایک جیسی کام ہے, لیکن ہارڈ ورک والا جو بندہ ہے نا وہ ٹیلنٹڈ ہو سکتے گا, کسی بندے میں ٹیلنٹ ہو لیکن وہ ہارڈ ورک نہیں کام نہیں کرتا ہے تو وہ ٹیلنٹ کا فائدہ نہیں ہے, لیکن
2: ٹیلنٹ
3: کے ساتھ ساتھ ہارڈ
2: ورک
3: بھی ضروری ہے.
2: بہت ضروری ہے, بہت صحیح کہا آپ نے.
3: اکیلے اگر کوئی بندہ یہ کہتے کہ یہ بندہ بہت ٹیلنٹڈ ہے لیکن وہ ہارڈ ورک نہیں کرتا ہے وہ کام نہیں کرتا ہے تو وہ ٹیلنٹ کا کیا فائدہ, وہ جیب میں رکھے گا یا لوگوں کو دکھائے گا؟ جس بندے میں وہ ہارڈ ورکنگ نہیں, وہ اسٹیمنا نہیں ہے, انرجی نہیں ہے تو وہ ٹیلنٹ کا کیا فائدہ؟ وہ ٹیلنٹ کا مطلب میرے خیال میں فضول ہے. لیکن جو بندے میں ٹیلنٹڈ ہے وہ اس ٹیلنٹڈ کے ساتھ ساتھ وہ ہارڈ ورک کرتا ہے, وہ انرجی مطلب کام کرتا ہے, اس کا اسٹیمنا زیادہ ہے, تو میرے خیال میں جو دونوں چیزیں کمبائن ہو سکتے ہیں تو بہت بندہ کامیاب ہو سکتا ہے.
2: بالکل صحیح کہا. اور ایک چیز بہت ہی اچھی آپ نے بات کی, ٹیلنٹ بھی چاہیے, ہارڈ ورک بھی چاہیے, اور اس کے ساتھ لائف میں ڈسپلن اور کنسسٹنسی بھی چاہیے. اگر آپ کی لائف میں ہاں آپ صرف ہارڈ ورک کر رہے ہیں کنسسٹنٹ نہیں ہے.
3: جی جی آپ کی بات میں کر رہا ہوں سر بھائی, آپ نے ناراض نہیں ہو رہے سر بھائی, آپ جتنے مطلب ہارڈ ورکر بندہ ہے جتنا ہارڈ ورکر ہے لیکن آپ وہ ٹیلنٹڈ نہیں ہے. نازے بہن جتنے ٹیلنٹڈ ہے وہ ہارڈ ورک نہیں کرتے, وہ ٹیلنٹڈ ہے. مطلب آپ ہارڈ ورک ہے سر بھائی اور نازے بہن ٹیلنٹڈ ہے.
0: ارے واہ اللہ, چلو اچھا ہوا, اچھا ہوا جانے کا ٹائم ہو گیا. بہت بہت شکریہ, بہت بہت شکریہ, واقعی وقت ہو گیا, اجازت لیں گے. بہت بہت شکریہ. ایک جلدی سے چھوٹا سا میسج کہتے ہیں, دونوں میزبانوں کو آداب عرض ہے, کامیابی کے لیے ہارڈ ورک اور ٹیلنٹ دونوں ہی اہم ہیں لیکن ان کا کردار اور اثر مختلف ہوتا ہے. سرور بھائی اگر دونوں کا مقابلہ کیا جائے تو محنت کا پلہ ہمیشہ بھاری رہتا ہے. ٹیلنٹ ایک قدرتی صلاحیت ہے یا سوجھ بوجھ ہے جو کسی شخص کو دوسروں کی نسبت کو کام جلدی سیکھنے میں مدد دیتی ہے. ہارڈ ورک یا محنت وہ طاقت ہے جو ٹیلنٹ کو کامیابی میں تبدیل کر دیتی ہے. جب ٹیلنٹ محنت نہیں کرتا تو محنت ٹیلنٹ کو پیچھے چھوڑ دیتی ہے. ایک مشہور مقالہ ہے, ہارڈ ورک بیٹس ٹیلنٹ وین ٹیلنٹ فیلز ٹو ورک. سلمان فاروقی, کراچی, پاکستان.
2: یہی میں نے بھی بولا تھا تب آپ کو سمجھ میں نہیں آیا تھا یہ.
0: با با با.
2: تو یہ ایک طرح سے ہمارے جو شو کا اور اس ٹاپک کا تھا وہ بڑا کمال کا کنکلوژن کیا یہاں پہ فاروقی جی نے. اور جیسے انہوں نے کہا میں بھی کہوں گی, ٹیلنٹ آپ کو دروازے تک لے جا سکتا ہے لیکن ہارڈ ورک اس دروازے کو کھولتا ہے. تو ہارڈ ورک کہیں نہ کہیں بہت امپورٹنٹ ہے. ٹیلنٹ ایک شروعات ہے لیکن ہارڈ ورک کامیابی کی اصلی منزل تک پہنچانے کا آپ کا واحد راستہ ہے.
0: بہت بڑھیا.
2: تو ہارڈ ورک کو اپنے ٹیلنٹ کے ساتھ ایسوسیٹ کیجیے.
0: سبحان ہمارے ساتھ ہیں, میسج نہیں پڑھ پائیں گے. مہراج ہمارے ساتھ ہیں, میسج نہیں پڑھ پائیں گے, نام لے لیا ہے اور پیچھے سے کچھ میسیجز, مگر اب اجازت کا وقت ہو گیا. اپنا بہت سارا خیال رکھیے, انشاءاللہ تعالی کل آئیں گے, ہنسیں گے, بیٹھیں گے, ویکینڈ ایک ساتھ منائیں گے اور بہت بہت تفریح کریں گے. بھائی صبح سے شام تک ایف ایم 107 آپ کی خدمت میں حاضر ہے. فی الحال ہم دونوں کو اجازت دیجیے, دیکھتے اور سنتے رہیے
2: ایف ایم 107.

والدین نے اپنی تعلیم کے زمانے میں سوچا بھی نہیں تھا. اس شو میں ہم انہی نئے اور دلچسپ مواقعوں کو آسان زبان میں سمجھنے کی کوشش کریں گے تاکہ آپ کو بھی اپنے فیوچر کے بارے میں فیصلہ کرنے میں کچھ آسانی ہو. اور چونکہ یہ ہماری آج کی پہلی ایپیسوڈ ہے تو آج ہم بات کریں گے ایک ایسی ٹیکنالوجی کی جس کا نام تو آپ نے شاید کئی بار سنا. جی ہاں, میں بات کر رہی ہوں آرٹیفیشل انٹیلیجنس یعنی اے آئی کی. یہ ہماری زندگی کا حصہ بنتی جا رہی ہے. موبائل فون سے لے کر آن لائن شاپنگ, بینکنگ, تعلیم, صحت اور کاروبار تک تقریباً ہر شعبے میں اس کا استعمال بڑھ رہا ہے. لیکن سوال یہ ہے کہ اے آئی صرف ہماری زندگی بدل رہی ہے یا ہمارے مستقبل کے کیریئرز بھی بدلنے والی ہے؟ آج ہم اسی سوال کا جواب تلاش کریں گے اور دیکھیں گے کہ اے آئی کی دنیا میں نوجوانوں کے لیے کون کون سے کیریئرز موجود ہیں. اور آج کا ہمارا سوال بھی یہی ہے کہ کیا آپ کو لگتا ہے کہ آرٹیفیشل انٹیلیجنس مستقبل میں ملازمتیں ختم کرنے کے بجائے نئی جاب زیادہ پیدا کرے گی؟ اس سوال کا جواب آپ بھی سوچتے رہیے کیونکہ پروگرام کے آخر میں ہم دوبارہ اسی سوال پہ بات کریں گے. تو چلیے اپنے پہلے شو کا آغاز کرتے ہیں اور جانتے ہیں کہ آرٹیفیشل انٹیلیجنس میں فیوچر کے کون کون سے کریئر موجود ہو سکتے ہیں. تو سب سے پہلے تو آج کے پہلے شو کا باقاعدہ آغاز کرتے ہیں اور آج ہم جس موضوع پہ بات کرنے جا رہے ہیں میں نے آپ کو بتا دیا, وہ آپ کے لیے بالکل بھی نیا نہیں ہوگا. آپ نے آرٹیفیشل انٹیلیجنس کا نام ضرور سنا ہوگا, اس کے بارے میں مختلف حوالوں سے آپ جانتے بھی ہوں گے اور کچھ مختصر آپ کے پاس اس کا انٹروڈکشن بھی ہوگا. لیکن سوال یہ ہے کہ آخر اے آئی ہے کیا, یہ کام کیسے کرتی ہے, اور سب سے اہم بات کہ اگر آپ ایک اسٹوڈنٹ ہیں تو اس ٹیکنالوجی کا آپ کے فیوچر سے کیا تعلق ہے. آج ہم اسی بارے میں آسان انداز میں بات کریں گے. سب سے پہلے تو ایک عام سی مثال لے لیتے ہیں. آپ نے کبھی او ٹی ٹی پلیٹ فارم پر کوئی ویڈیو دیکھی اور اس کے بعد آپ کو اسی طرح کی مزید ویڈیوز تجویز ہونے لگی, یا کسی آپ نے آن لائن شاپنگ ویب سائٹ پر ایک چیز دیکھی اور پھر آپ کو اسی قسم کی دوسری چیزیں نظر آنے لگی, ہے نا, ہوتا ہے نا. یہ سب اتفاق نہیں ہوتا, ان سسٹمز کے پیچھے ایسی ٹیکنالوجی کام کر رہی ہوتی ہے جو آپ کے استعمال, پسند اور رویے سے معلومات حاصل کر کے اندازہ لگاتی ہے کہ آپ کو آگے کیا پسند آ سکتا ہے. یہاں آرٹیفیشل انٹیلیجنس اور مشین لرننگ جیسی ٹیکنالوجیز اہم کردار ادا کرتی ہیں. آسان لفظوں میں کہوں تو اے آئی ایک ایسی ٹیکنالوجی ہے جو کمپیوٹر یا مشین کو کچھ ایسے کام کرنے میں مدد دیتی ہے جن کے لیے عام طور پر انسانی سوچ اور سمجھ کی ضرورت ہوتی ہے. مثلاً معلومات کو سمجھنا, چیزوں میں فرق کرنا, سوال کا جواب دینا, زبان کو سمجھنا, مختلف پکچرز کا انالیسس کرنا, پرابلم سالو کرنا اور بعض صورتوں میں ڈیسیشن کرنے میں آپ کو مدد کرنا. اور اب یہ ٹیکنالوجی صرف بڑی ٹیکنالوجی کمپنیز تک محدود نہیں رہی. آج اے آئی کا استعمال صحت, بینکنگ, تعلیم, کاروبار, ٹرانسپورٹ, میڈیا, ریسرچ اور پھر گورنمنٹ جو سروسز ہیں ان جیسے مختلف شعبوں میں بھی بڑھ رہا ہے. مثلاً ہیلتھ کے شعبے میں اے آئی ڈاکٹرز کو بعض میڈیکل رپورٹس اور تصاویر کا تجزیہ کرنے میں مدد دے سکتی ہے. بینکنگ میں اگر کوئی ڈاؤٹ فل لین دین ہے تو اس کو شناخت کرنے میں مدد مل سکتی ہے. تعلیم میں اسٹوڈنٹس کے لیے سیکھنے کے طریقوں کو زیادہ پرسنلی بنانے میں مدد دی جا سکتی ہے. یعنی اے آئی صرف کمپیوٹر کے سامنے بیٹھ کر کوڈ لکھنے کا نام نہیں ہے. یہی وجہ ہے کہ آج ہم اے آئی کو صرف ایک ٹیکنالوجی کے طور پر نہیں بلکہ مستقبل کے کریئر کے ایک بڑے شعبے کے طور پہ دیکھ رہے ہیں. اب ذرا انٹرنیشنل لیول پر جابس کی دنیا پر نظر ڈالتے ہیں. دنیا بھر میں ادارے تیزی سے ایسی ٹیکنالوجیز کو اپنا رہے ہیں
जो काम को ज्यादा बेहतर, तेज और मौसर बनाने में मदद देती है। इसके साथ ऐसे लोगों की जरूरत भी पड़ रही है जो AI सिस्टम्स को बना सकें, उनको समझ सकें, उनकी निगरानी कर सकें और ये फैसला कर सकें कि उन्हें सही और जिम्मेदाराना तरीके से कैसे इस्तेमाल किया जाए। इसका मतलब ये है कि आज स्कूल या कॉलेज में पढ़ने वाला एक तालिबिल्म जब चंद साल बाद यूनिवर्सिटी से फारिग होगा तो मुमकिन है कि वो ऐसी जॉब के लिए एप्लीकेशन दे जिसका नाम आज उसे शायद मालूम भी ना हो। यही तो फ्यूचर के हवाले से बहुत इंटरेस्टिंग बात है। जॉब्स की दुनिया बदल रही है, लेकिन यहाँ एक सवाल पैदा होता है, क्या AI इंसानों की जॉब्स खत्म कर देगा? ये सवाल आजकल बहुत अहम है और बहुत आम है। जब भी कोई नई AI टेक्नोलॉजी सामने आती है, लोग सोचते हैं कि अगर एक मशीन वो काम कर सकती है जो पहले एक इंसान करता था, तो फिर इंसान की ज़रूरत क्यों रहेगी? लेकिन हकीकत इतनी सादा भी नहीं है। टेक्नोलॉजी की तारीख हमें बताती है कि नई टेक्नोलॉजी कुछ कामों को बदल सकती है, कुछ कामों को खुद कार यानी ऑटोमेटिक बना सकती है, लेकिन साथ ही नए काम और नए शोबे भी पैदा करती है। मसलन आज से कई साल पहले सोशल मीडिया मैनेजर, ऐप डेवलपर या फिर बाज़ डिजिटल मार्केटिंग की मुलाजमतें इस शक्ल में मौजूद नहीं थी जिस तरह आज हैं। इसी तरह AI भी मुलाजमतों की नौयत बदल रही है। कुछ काम शायद मशीन ज़्यादा तेज़ी से कर सके, लेकिन इंसानों को फिर भी क्रिएटिव सोच, डिसीजन करने, लोगों को समझने, टीम को लीड करने और फिर मोरालिटी को हिसाब से भी देखा जाए तो देखने की ज़रूरत होगी। इसीलिए मुस्तकबिल में सिर्फ ये काफ़ी नहीं होगा कि आप किसी एक सब्जेक्ट की डिग्री हासिल कर लें, आपको नई चीज़ें सीखने की आदत बनानी होगी। अगर आप स्टूडेंट हैं तो अभी से ये सोचना शुरू करें कि आपको किन महारतों में दिलचस्पी है, आप किन एक्सपर्टीज को अपनाना चाहते हैं। क्या आपको कंप्यूटर या टेक्नोलॉजी पसंद है? क्या आपको मैथ्स और प्रॉब्लम सॉल्व करना पसंद है? क्या आपको रिसर्च करना पसंद है? या शायद आपको लोगों से बात करना, चीज़ों को थोड़ा मुनज़्ज़म करना और नए आइडियाज़ पर काम करना ज़्यादा पसंद है। खुशी की बात यह है कि AI की दुनिया में इन सब सलाहियतों के लिए जगह मौजूद है। और आज के शो में हम आपको ये भी बताएंगे कि AI में काम करने के लिए सिर्फ कंप्यूटर साइंस पढ़ना ही वाहिद रास्ता नहीं है। तो आज का हमारा सवाल एक बार फिर याद रखिए, क्या आर्टिफिशियल इंटेलिजेंस फ्यूचर में जॉब्स ख़त्म करने के बजाय ज़्यादा मुलाजमतें पैदा करेगी? हम दोबारा इसके ऊपर आएंगे, लेकिन आप सुनते रहे FM 107 जहां पे आप शो सुन रहे हैं फ्यूचर करियर विद आरजे महावेश खान। जब हम AI का नाम सुनते हैं तो अक्सर हमारे जहन में फौरन कंप्यूटर कोडिंग और बहुत से जो मुश्किल कुछ मैथ्स के कुछ क्वेश्चंस वगैरह इनका ख्याल आता है, क्वेश्चंस आ जाती हैं बहुत सारी। लेकिन हकीकत यह है कि AI की दुनिया बहुत वसी है। इस शोबे में हर शख्स का काम एक जैसा नहीं होता। कुछ लोग AI सिस्टम्स बनाते हैं, कुछ उन्हें बेहतर बनाते हैं और कुछ उनके अखलाकी पहलुओं पर काम करते हैं। कुछ लोग AI से जुड़ी मसनूआत और मंसूबों की निगरानी करते हैं। तो आइए एक एक करके इन करियर्स को आसान जबान में समझते हैं। सबसे पहला करियर है AI इंजीनियर। AI इंजीनियर का काम ऐसे सिस्टम्स और एप्लीकेशंस तैयार करना होता है जो मालूमात को समझ सकें, डेटा से सीख सकें, पैटर्न्स को पहचान सकें और मुख्तलिफ मसाइल को हल करने में मदद दे सकें। मसलन अगर किसी कंपनी को एक ऐसा सिस्टम बनाना है जो कंज्यूमर्स के सवालात का जवाब दे, या फिर किसी पिक्चर में मौजूद चीज़ों को पहचान सकें, तो AI इंजीनियर इस सिस्टम को तैयार करने में अहम किरदार अदा कर सकता है। इस काम के लिए प्रोग्रामिंग, मैथ्स, डेटा के साथ काम करने की सलाहियत और मसला हल करने की

0: کی مہارت ضروری ہوتی ہے. اگر آپ کو کمپیوٹر کے ساتھ کام کرنا، نئی چیزیں بنانا اور مشکل مسائل حل کرنا پسند ہے تو یہ کریئر آپ کے لیے انٹرسٹنگ ہو سکتا ہے. پھر دوسرا جو کریئر ہے وہ ہے مشین لرننگ انجینئر. مشین لرننگ اے آئی کا ایک اہم حصہ ہے. اس کا بنیادی خیال یہ ہے کہ کمپیوٹر کو ہر چیز ایک ایک کر کے بتانے کے بجائے اسے ڈیٹا سے سکھانے کے قابل بنایا جائے. مثلاً جب کبھی آپ کسی آن لائن شاپنگ ویب سائٹ پر مختلف چیزیں دیکھتے ہیں اور کچھ دیر کے بعد وہ ویب سائٹ آپ کو آپ کی دلچسپی کے مطابق مزید چیزیں دکھانا شروع کر دیتی ہے تو اس کے پیچھے مشین لرننگ استعمال ہوتی ہے. ایسے مشین لرننگ انجینئر ماڈلس تیار اور بہتر کرتے ہیں جو ڈیٹا سے سیکھ کر اندازے یا پریڈکشنز کر سکیں. اس شعبے میں پروگرامنگ کے ساتھ ساتھ اسٹیٹسٹکس، میتھمیٹکس کی سمجھ بھی بہت فائدہ مند ہوتی ہے. اگر آپ کو نمبرز، ڈیٹا اور مسائل حل کرنا اچھا لگتا ہے تو یہ ایک بہت اچھا آپشن آپ کے لیے ہو سکتا ہے. تیسرا کریئر ہے اے آئی ایتھکس اسپیشلسٹ. یہ ایک ایسا کریئر ہے جس کے بارے میں شاید آپ نے پہلے نہ سنا ہو یا بہت کم سنا ہو. اے آئی ایتھکس اسپیشلسٹ، جیسے جیسے اے آئی طاقتور ہو رہی ہے ویسے ویسے کچھ اہم سوالات بھی سامنے آ رہے ہیں. مثلا اگر اے آئی کسی شخص کے بارے میں فیصلہ کرے تو کیا وہ فیصلہ منصفانہ ہوگا؟ اگر اے آئی کو بہت زیادہ ذاتی معلومات دی جائیں تو کیا لوگوں کی پرائیویسی محفوظ رہے گی؟ اور اگر اے آئی کا فیصلہ غلط ہو جائے تو ذمہ داری کس کی ہے؟ ایسے ہی سوالات پر کام کرتے ہیں اے آئی ایتھکس اسپیشلسٹ. وہ دیکھتے ہیں کہ اے آئی سسٹمز میں کسی خاص گروپ کے ساتھ ناانصافی تو نہیں ہو رہی، لوگوں کا پرسنل ڈیٹا محفوظ ہے یا نہیں، اور اے آئی کو ذمہ دارانہ طریقے سے کام استعمال کرنا آ رہا ہے کہ نہیں. اس کریئر کی خاص بات یہ ہے کہ یہاں صرف ٹیکنالوجی کی سمجھ کافی نہیں، قانون، اخلاقیات، سماج اور انسانی رویوں کی سمجھ بھی بہت اہم ہو سکتی ہے.
1: کہتے ہیں زندگی ایک ریس ہے، لیکن کیا آپ اس ریس میں بھاگنے کے لیے تیار ہیں؟
2: آپ کا کریئر صرف ایک جاب نہیں، آپ کے فیوچر کی ڈائریکشن ہے. تو پھر سوال یہ ہے کہ آپ کس ڈائریکشن میں جا رہے ہیں؟
1: نئے کریئرز، فیوچر اسکلز، چینجنگ جاب مارکیٹ اور وہ اپورچونٹیز جو آپ کے مستقبل کو نئی راہ دے سکتی ہیں. اپنے کریئر کا اگلا قدم سمجھ کر اٹھائیے.
0: پھر آ جاتا ہے ایک اور کریئر جو ہے اے آئی پروڈکٹ مینیجر. اگر آپ کو ٹیکنالوجی میں دلچسپی ہے لیکن آپ کا دل ہر وقت پروگرامنگ کرنے کو نہیں چاہتا، پریشان ہونے کی ضرورت نہیں، آپ کے لیے اے آئی پروڈکٹ مینیجر جیسا کریئر بھی موجود ہے. بنیادی طور پر اے آئی پروڈکٹ مینیجر ٹیکنالوجی ٹیم اور کاروباری ٹیم کے درمیان رابطے کا کردار ادا کرتا ہے. مثلاً کمپنی ایک نئی اے آئی بیسڈ ایپلیکیشن بنانا چاہتی ہے، پروڈکٹ مینیجر یہ سمجھنے کی کوشش کرے گا کہ کنزیومرز کو کیا چاہیے، پروڈکٹ میں کون سے فیچرز ہونے چاہیے، ٹیم کس طرح کام کرے گی اور پورا پلان کس ڈائریکشن میں جانا چاہیے. اس کام میں لیڈرشپ، پلاننگ، کمیونیکیشنز اور پرابلم سالونگ بہت اہم ہے. یعنی اگر آپ لوگوں کے ساتھ کام کرنا، نئے آئیڈیاز دینا اور منصوبہ بندی کرنا پسند کرتے ہیں تو اے آئی کی دنیا میں آپ کے لیے بھی جگہ ہے. ایک اور دلچسپ شعبہ ہے اے آئی ٹرینر. اے آئی سسٹمز کو بہتر طریقے سے کام کرنے کے لیے اچھے معیار کا ڈیٹا اور درست مثالیں درکار ہوتی ہیں. اے آئی ٹرینرز مختلف معلومات کو منظم کرنے، لیبل کرنے، ڈیٹا کے جوابات کو ایک طرف کرنے اور سسٹمز کی کارکردگی کو ریویو کرنے میں بہتر بنانے میں مدد کرتے ہیں. مثلاً اگر ایک اے آئی سسٹم کو انسانی زبان سمجھنی ہے تو اسے بہت سی مثالوں سے سیکھنا ہوگا. یہاں ایسے لوگوں کی ضرورت ہوتی ہے جو ان معلومات کو درست انداز میں تیار اور جان سکیں. تو کیا اے آئی صرف کمپیوٹر سائنس کے طلبہ کے لیے ہے؟ بالکل نہیں. یہ بات یاد رکھیں، اے آئی पूरी दुनिया में इंजीनियर्स, रिसर्चर्स, बिजनेस ग्रेजुएट्स, डिजाइनर्स, एजुकेटर्स, कम्युनिकेशन स्पेशलिस्ट और एथिक्स एक्सपर्ट्स सब के लिए मौके मौजूद हैं, क्योंकि AI अब सिर्फ एक टेक्नोलॉजी नहीं रही, ये मुख्तलिफ शोबों के साथ मिलकर काम कर रही है। एक डॉक्टर AI को सेहत के शोबे में इस्तेमाल कर सकता है, एक बिजनेस ग्रेजुएट AI बेस्ड बिजनेस स्ट्रेटजी पर काम कर सकता है, एक कम्युनिकेशन स्पेशलिस्ट AI के जरिए कंटेंट और कम्युनिकेशन के नए तरीकों पर काम कर सकता है, एक टीचर AI को तालीम को बेहतर बनाने के लिए इस्तेमाल कर सकता है। यानी आपका जो भी मौजूदा शौक है और तालीमी पस मंजर कुछ भी हो, आप AI से जुड़े रास्ते तलाश कर सकते हैं। असल चीज ये है कि आप सीखने के लिए तैयार हो, अपनी स्किल्स को वक्त के साथ बेहतर कर रहे हो और ये समझने की कोशिश करें कि AI आपके मुंतखब करदा शोबे को किस तरह तब्दील कर रहे हो। और यही वजह है कि फ्यूचर करियर के बारे में सोचते हुए हमें सिर्फ ये नहीं देखना चाहिए कि आज कौन सी जॉब मौजूद है, बल्कि हमें ये सोचना चाहिए कि आने वाले 5 या 10 सालों में दुनिया को किस तरह के लोगों की जरूरत होगी। तो अब अगला सवाल ये है कि अगर वाकई आप AI के शोबे में जाना चाहते हैं तो अब आपको यूनिवर्सिटी में क्या पढ़ना चाहिए, तो इसके बारे में जानते हैं हम अपने सेगमेंट करियर से कैंपस तक में। अब तक हमने बात की आर्टिफिशियल इंटेलिजेंस क्या है और इस शोबे में कौन कौन से करियर्स मौजूद हैं, लेकिन अब एक अहम सवाल आता है, अगर आपको AI में अपना मुस्तकबिल बनाना है तो आपको क्या पढ़ना चाहिए? क्या सिर्फ कंप्यूटर साइंस ही वाहिद रास्ता है, या फिर बहुत ज्यादा रियाजी होनी चाहिए? क्या आपको यूनिवर्सिटी जाने से पहले कोडिंग आनी चाहिए? तो आइए इन सवालात को एक एक करके समझते हैं। सबसे पहले अच्छी खबर यह है कि AI में जाने का रास्ता सिर्फ एक नहीं। अगर आप अभी स्कूल में हैं तो आपको फिक्र करने की जरूरत नहीं है कि मैं अभी से मुझे हर चीज आनी चाहिए। सबसे पहले अपनी जो आपकी बेसिक तालीम है उसको मजबूत करें, अपनी दिलचस्पी को समझें और आहिस्ता आहिस्ता वो स्किल्स बनाना शुरू करें जो फ्यूचर में आपके काम आएंगी। AI के लिए सबसे आम तालीमी रास्तों में कंप्यूटर साइंस एक है। कंप्यूटर साइंस में स्टूडेंट्स प्रोग्रामिंग, एल्गोरिथम्स, सॉफ्टवेयर डेवलपमेंट और कंप्यूटर सिस्टम्स के बारे में सीखते हैं। आगे चलकर इसी बुनियाद पर मशीन लर्निंग, आर्टिफिशियल इंटेलिजेंस जैसे शोबों में स्पेशलाइजेशन की जा सकती है। अगर आपको कोडिंग, कंप्यूटर्स और टेक्नोलॉजी के साथ काम करना अच्छा लगता है तो कंप्यूटर साइंस एक बहुत अच्छा रास्ता हो सकता है, लेकिन ये एक वाहिद रास्ता नहीं है। एक और अहम शोबा है डेटा साइंस। आज की दुनिया में डेटा बहुत अहम है। कंपनीज, हॉस्पिटल्स, बैंक्स, सरकारी इदारे हर रोज बहुत ज़्यादा इंफॉर्मेशन कलेक्ट करते हैं, लेकिन सिर्फ डेटा कलेक्ट करना काफ़ी नहीं होता। असल काम ये है कि इस डेटा को समझा जाए और इससे मुफीद मालूमात हासिल की जाए। डेटा साइंस में स्टूडेंट्स डेटा प्रोग्रामिंग, स्टेट्स एनालिसिस के बारे में मशीन लर्निंग सीखते हैं। अगर आपको रिसर्च नंबर्स और प्रॉब्लम सॉल्विंग पसंद है तो डेटा साइंस आपके लिए एक बहुत ही इंटरेस्टिंग सिलेक्शन हो सकती है। इसके बाद आता है सॉफ्टवेयर इंजीनियरिंग। AI सॉफ्टवेयर के बहुत से सिस्टम्स ऐसे हैं जिनको मेंटेन करने के लिए, जिन्हें बनाने के लिए और बेहतर बनाने के लिए इंजीनियर्स की ज़रूरत होती है। आपको बड़े सॉफ्टवेयर इंजीनियरिंग और सॉफ्टवेयर सिस्टम डिज़ाइंस करने के उसूल सिखाते हैं। AI स्किल्स को बाद में आप टेक्नोलॉजीज डेवलप करने के साथ भी जोड़ सकते हैं। एक और रास्ता है रोबोटिक्स और इंजीनियरिंग। अगर आपको इंटेलिजेंट मशीन्स, रोबोट्स और ऑटोमेशन में दिलचस्पी है तो आप इंजीनियरिंग के साथ AI को कंबाइन कर सकते हैं। मसलन मुस्तकबिल में रोबोट सिर्फ फैक्ट्रीज में ही नहीं बल्कि ट्रांसपोर्टेशन, हेल्थ केयर, रिसर्च और मुख्तलिफ दूसरे शोबों में भी ज़्यादा इस्तेमाल हो सकते हैं। अब यहाँ एक अहम बात है, सिर्फ डिग्री काफ़ी नहीं होगी। आपकी यूनिवर्सिटी डिग्री